रे रे सा रे सा नी सा रे नी सा नी रे रे रे सा रे सा नी सा रे रे सा रे सा नी सा रे सा नी रे रे रे सा रे सा नी सा रे रे सा रे रे नी सा सा नी रे रे सा रे सा नी सा रे रे सा नी सा रे रे सा रे सा नी पा मा पा नी सा रे पा नी पा रे रे रे सा रे सा नी पा नी सा रे मा मा रे सा मा रे सा पा मा रे रे मा पा नी सा नी पा नी मा पा पा मा पा रे मा रे सा का से ना कहियो मा मा रे सा नी सा रे मा रे सा रे मा सा रे सा मा मा मा